0: سامعین اکرام، برانفرڈ ایشین ریڈیو 1413 اے ایم پر عائشہ اختر آپ کے لیے آج کٹہرے میں کھڑی ہو گئی ہیں، کیونکہ ہر طرف سے یہ جو ٹاپک اتنا وسیع و عریض ہے اور گھیر لی گئی ہوں میں ایک قسم کی، اور مجھے بڑا اچھا لگتا ہے کہ میں اتنے وہ عرصے کے بعد جب ایک وہ لاوالی پن ہوتا تھا تو ہم کٹہرے میں کھڑے ہوتے تھے اور ہم جو ہے بڑے پرجوش انداز میں ٹاپک کو لے کے بس اپنی بات، لیکن وہ تو تب تو ہم اپنی بات منواتے تھے کیونکہ ٹرافی کا انتظار ہوتا تھا، ہم نے خوبصورت سی ٹرافی جو پڑی بھی نظر آتی تھی وہ لے کے جانی ہے آج کی محفل میں، لوٹ کے لے کے جانی ہو نہیں سکتا، خالی آ گئے تو کہیں گے واہ جی واہ یہ کیا ہوا. Anyway, آپ کو پتا ہی ہے کہ کیا حال ہوتا ہے اس وقت، تو اس وقت بھی گفتگو ہماری جو اس لہج پہ جا چکی ہے کہ ہمیں فیڈ بیک آ رہی ہے، اور اسپیشلی بین الاقوامی سطح پر جب ہمیں جو ہے جوائن کیا جاتا ہے وہاں سے ہمارے پاس جو فیڈ بیک آ رہی ہے وہ میں آپ کے گوش گزار ضرور کروں گی، تاکہ پتہ چلے کہ بھئی ہمارا ٹاپک اور ہمارے جو ماشاءاللہ اللہ تعالیٰ نے ایک عروج دیا ہمارے ریڈیو کو کہ کرم نوازی اللہ پاک کی، کہ اس وقت جتنی بھی جہاں کہیں بھی دنیا میں ہماری آواز جا رہی ہے اللہ کے فضل و کرم سے، یہ ٹاپک ایک کہیں گے کہ انسانیت کو کور کر رہا ہے، پوری انسانیت کو اس میں ہیومینٹی آ رہی ہے، ہر لحاظ سے ہر ایک پہلو سے یہ ٹاپک جو ہے کور کر رہا ہے. ٹھیک ہے، اس پہ بات چیت جاری و ساری ہے، اور جو ہمیں فیڈ بیک ملی ہے ایز اٹ از آپ کے لیے ضرور بیان کرنا چاہوں گی، بتانا چاہوں گی کہ کیا مجھے کامنٹس مل رہے ہیں. اس سے پہلے ہماری ویب سائٹ brafordasianradio.co.uk اور ہمارے اسٹوڈیو کا ٹیلی فون نمبر 01274306677 ہے جی، اور دوسرا نمبر 07800599563 ہے. اور ابھی مجھے جو واٹس ایپ کے اوپر جو کامنٹس ملے ہیں، کال میں نے انہیں کہا کہ نہیں بھائی وہاں پہ آپ کا خرچہ لگ رہا ہے، اور آپ واٹس ایپ کے اوپر کال کر سکتے ہیں، ہمیں کامنٹس چاہیے ہوتے ہیں، فیڈ بیک چاہیے ہوتی ہے، پتا چلے اندازہ ہو کہ آپ لوگ کس حد تک ہم سے جسے کہتے ہیں نا سہمند ہیں کہ آپ اگری کر رہے ہیں، انجوائے کر رہے ہیں، کیونکہ یہ پروگرام جو ہے بالخصوص آپ کے لیے ہے، آپ کی طبیعتوں کو مد نظر رکھنے کے لیے، اور یقین کرے کہ جو محنت کش طبقہ بھی جو ہے ان کی تفریح تباہ کے لیے، اور اوور آل ورلڈ وائڈ اور ہیومینٹی بیس کے اوپر، کہ اب اتنے اس میں سے پہلو جو ہے اور جو مجھے بتائے گئے ضرور آپ کے گوش گزار کروں گی. اس وقت میرے پاس کامنٹس کی لائن لگی ہوئی ہے، کامنٹس جو آ رہے ہیں یہ اللہ کا فضل و کرم ہے الحمدللہ رب العالمین. اور عائشہ اختر کا ہمیشہ کی طرح یہ مقصد ہوتا ہے کہ انٹرٹینمنٹ ہم ضرور کر رہے ہیں، لیکن ہمیں مقصد انسانیت نہیں بھولنا، کسی نہج پہ جا رہے ہیں، کسی اینگل سے جا رہے ہیں، کسی محفل میں ہے، ہم ریپرزینٹ کر رہے ہیں ایک گھر کو، اپنے گھر کو، قوم کو، نسل کو. تو یہ ریپرزینٹیشن جو ہے یہ کیسی ہونی چاہیے، مجھے لگتا ہے یہ بہت سے آئیڈیاز میرے اس دور کے کہ جب واقعی کالج میں، دیکھیں میں بڑی بڑی پلیز نہیں مار رہی، یہ اللہ کا فضل و کرم ہے کہ وہ پھر انسان کی میموری جو ہے وہ ریکال ہو جاتی ہے، انسان جاتا ہے وہاں پہ، اور بڑی علمی و ادبی شخصیات کے سامنے ہم نے ایک نقطۂ نظر پیش کرنا ہوتا ہے. تو اس وقت بھی میری آڈینس جو ہے، اس وقت جو مجھے جوائن کیے ہوئے ہے، آنیسٹلی اسپیکنگ کہ اتنی علمی و ادبی ہے، اور ان کے آپ خود بھی، میں نے میرے پاس کلپس آئے ان کے پروگرامز کے، اور میں سمجھتی ہوں کہ وہ سو بیوٹیفل، سو امیزنگ. تو اب چونکہ بات جو ہے گلی مجھے بتا رہی ہے کہ عائشہ اختر سلو ڈاؤن سلو ڈاؤن، عائشہ اختر ویڈی سلو ڈاؤن بیکاز بریک از ویٹنگ فار اس، تو وی ہیو ٹو گو فار اے بریک، ایک چھوٹی سی بریک پہ جانا ہے جی، اور وچ از ویری امپورٹنٹ اینڈ اٹس ناٹ اے پارٹ آف آور پروگرام، is the importance of our program. So, slow down, cool down, cool down, cool down. Let's wait for the break. And after the break, Haji Anji, hum aaj keh rahe hain, Aisha Akhtar aa gayi hai. Aaj hai, hum hai, dekhiye, who is the one who is the winner is? Vibration Radio, क्या ख्याल है? मैं तो यही कहूँगी आयशा अख्तर, hands up. The winner is Vibration Radio, 14:13 AM.
1: All app and online at BradfordAsianRadio.co.uk. This is Bradford Asian Radio.
2: And the winner is.
3: And the winner is.
4: And the winner is.
2: Your business being heard on the radio.
5: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
6: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
7: लीड रोड फेस्टिवल 2026 मेला 15-16 अगस्त को एक बार फिर मोर पार्क किलिंगा रोड ब्रेडफोर्ड में जहां पहली बार किंग ऑफ भंगड़ा इब्राहिम हक अपने गानों से आपके दिलों को धड़काएंगे फैशन फूड स्टॉल्स किड्स एंटरटेनमेंट और बहुत कुछ एक खूबसूरत डे आउट आप सबके लिए सैटरडे एंड संडे 15th एंड 16th ऑफ अगस्त 2026 लीड रोड फेस्टिवल
1: ब्रेडफोर्ड एशियन रेडियो द ऑफिशियल मीडिया पार्टनर ऑफ दिस ईयर्स ब्रेडफोर्ड मेला
7: व्हाइट एबी रोड पर धमाके पे धमाका पेट्रोल स्टेशन के बाद आदर पेशे खिदमत है बुखारी सुपर स्टोर जिसकी सस्ती कीमतों का है हर तरफ चोर ऑल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक आटा चावल दालें मसाला जात रोजाना ताजा सब्जियां और फल फ्रूट हलाल गोश्त और चूजे फैमिली माहौल में एक ही छत तले हर शय मिले बचिए इधर उधर की खुआरी से शॉपिंग कीजिए सारी बुखारी से बुखारी सुपर स्टोर नेक्स्ट टू दुल्हन बुटीक व्हाइट एबी रोड ब्रेडफोर्ड BD88JL बुखारी पसंद आपकी और हमारी बुखारी
8: उफ इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे क्या ही चॉइस है आपका
7: ये चॉइस हमारा नहीं ये तो कमाल है फर्स्ट चॉइस विंडोज यॉर्कशायर का
8: जो कि पायदार मजबूत खूबसूरत डबल एंट्रेपल ग्लेस विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
7: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं
8: फर्स्ट चॉइस
7: 106 लिस्टर हिल्स ब्रेडफोर्ड BD71JL
8: घरों की खूबसूरती और हिफाजत बढ़ाइए आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
7: 01274317644
9: क्वालिटी वैल्यू स्टाइल एंड सिक्योरिटी योर नंबर वन चॉइस फर्स्ट चॉइस विंडोज यॉर्कशायर
7: दुल्हन वो जो पिया मन भाए
10: जेवर वो जो पाकिस्तान ज्वेलर से आए
7: नित नए डिजाइन के साथ चूड़ियां कंगन कांटे
10: बालियां अंगूठियां और हार
7: जो दुल्हन करे सिंगार
10: आज ही मामू काकी की दुकान
7: खालिस सोने की पहचान
10: पाकिस्तान ज्वेलर्स तशरीफ लाइए
7: और दुल्हन के चर्चे घर घर पहुंचाइए
10: आपकी शान
7: हमारी आन
10: क्वालिटी की पहचान
7: पाकिस्तान ज्वेलर्स 12 Footlane ब्रेडफोर्ड BD95ER 01274491442
10: पाकिस्तान ज्वेलर्स अरे बेटी की शादी करीब आ रही है समझ नहीं आ रही कि जेवर कहां से लूं
11: अरे भोली तुम्हें नहीं पता कि सोफी बहन ने ऑकलैंड पर सोफी ज्वेलर्स के नाम से गोल्ड जेवरात की दुकान खोल दी है
10: सोफी ज्वेलर्स
11: सोफी नहीं सोफी नित नए डिजाइन के जेवरात जिनकी क्या है बात इंश्योरेंस और वैल्यूएशन का भी इंतजाम लेडी स्टाफ
10: सोफी ज्वेलर्स 121 ऑकलैंड BD94QU 01274056014 सोफी ज्वेलर्स
1: To become a radio presenter, please call the studio 01274 306677. Bradford Asian Radio.
10: ना ही बच्चों का कोई सेफ मुस्तकबिल ना हमारा कब तक ऐसे ही करेंगे गुजारा
7: अरे सेफ पे राइडर जाएंगे ड्राइविंग इंस्ट्रक्टर बनके खूब पैसे कमाएंगे बच्चों को ड्राइविंग भी सिखाएंगे
10: बस ट्रक फोकलिफ्ट टैक्सी लाइसेंस हम हैं आपको सब कुछ सिखाने को तैयार
7: 30 साल ब्रेडफोर्ड का सबसे बड़ा पुराना और काबिल एतमाद नाम सेफ पे राइडर
10: DSA ऑडिट अप्रूव्ड इंस्ट्रक्टर्स ऑटोमेटिक एंड मैनुअल कार्स ऑनलाइन थ्योरी क्लासेस की सहूलत आज ही विजिट कीजिए
7: 33 वेटल लेन ब्रेडफोर्ड 01274201679
10: safewayrider.co.uk
12: UK.
10: सुनिए, जैसा भाभी ने कारपेट डलवाया है हम भी बिल्कुल वैसा ही डलवाएंगे।
7: तुम्हें पता है भाभी ने वो भी कारपेट के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स।
10: खूबसूरत कारपेट्स, लैमिनेट लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड एट ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग, BD3ADN। बॉबी आइए, भाभी आइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।

Sí, vamos a saber mi gran preferición radio 1413 AM per Ashaktar ka program jo hai ye ikhtitami mahal mein bilkul khatam hone wala hai hamara program ummeed karti hu aapko aaj ka program bahut acha umda aur badhiya laga aur bahut hi khoobsurat saath raha mera bhi aapke saath mujhe bhi bahut acha laga aapki feedback sun ke aap sab ke saath program karke mujhe bahut hi acha laga aur इससे पहले कि मैं मजीद कुछ और बोलूं जी हमारी वेबसाइट brafferationradio.co.uk जी और स्टूडियो टेलीफोन नंबर 01274306677 और दूसरा हमारा नंबर है 07800599563 बिल्कुल एक खूबसूरत सा सॉन्ग भी होल्ड ऑन किया हुआ है और एक फरमाशी सॉन्ग भी है इसके बाद वो मैं आपके लिए लगाऊंगी वो सॉन्ग भी तो उम्मीद करती हूँ कि हमें आज के टॉपिक से रिलेटेड के हम सबको मिल के क्योंकि हम सब जो है हम दूसरों को किसी को कि वो ऐसे है तुमने ऐसे किया उसने ये कहने की बजाय कि हम सब खुद मिलके हमें देखना है कि हमारा जिंदगी में आने का मकसद क्या है आया कि हम इस मकसद को पूरा कर रहे हैं हमें कैसे इस मकसद को पूरा करना है हमने अपनी परफॉर्मेंस जो है इस दुनिया में कैसे देनी है अपने से रिलेटेड जुड़े हुए जितने भी रिश्ते हैं उनको खुश रखने की एटलीस्ट कोशिश तो करनी है बाकी तो बाकी दुनिया का निजाम सिस्टम सबको पता है किसी फर्द वाहद का ये नहीं है कि जी गिले शिकवे शिकायतें ये सारी जो है इनको कैसे भुलाना है कैसे जिंदगियों को खुशगवार बनाना है हमारे हाथों में है कि अपनी जिंदगियों को हम खुशगवार भी बना लें या खुश्क बना लें या अस्तगफिरुल्लाह बहुत एक महाजराई का जिसे कहते हैं मैदान बना लें और एक दूसरे के खिलाफ उठ खड़े हों दूसरों को मुर्दे अल्जाम ठहराएं खुद हम कहाँ तक हैं किस वो कहते हैं कितने पानी में हैं वो बहुत बातें आ जाती कोई कहता है कि अपने गिरेबान में जान के या कोई कहता है हम कितने पानी में हैं इन सब बातों को हमने मद्देनजर रख के ये जिंदगी जो है अल्लाह की बहुत बड़ी नेमत है इसको गुजारना है बस इतना जरूर ख्याल रखना है रखिएगा मैं खुद को भी कहती हूँ कि इतना ख्याल जरूर रखिएगा कि किसी का दिल ना दुखाया जाए और किसी का दिल नहीं तोड़ना चाहिए और मैं क्या क्या कुछ कहूँ कि वही बात मैं तो यही कहती हूँ कि जिंदगी अपने हाथों में है हम इसे चाहे तो गुलजार बना दे चाहे तो नरक जिसे कहते हैं जहन्नम बना दे क्या ख्याल है आप सबका कहाँ तक आप इससे मुत्तफिक और एग्री होते हैं जरूर बताइएगा और हमारे नंबर्स जो है आपके पास हैं हमें जरूर इसी तरह से फीडबैक जो है अपनी जरूर भेजिए या भेजा करें प्रोग्राम्स आप लोगों के लिए होता है और हमेशा से कोशिश होती है कि इसे मुनफरद से मेरी कोशिश हमेशा से होती है कि मैं अपने प्रोग्राम को मुनफरद जाज़्बे नज़र और जाज़्बे नज़र तो अब हम हमारा तो चूंकि ओरल होता है सिर्फ सुनने की हद तक होता है लेकिन जाज़्बे नज़र आप खुद बना सकते हैं उसकी उस सॉन्ग की कोई वीडियो लगा के वही आप खुद भी सुन सकते हैं तो खैर पर्सनालिटीज हमें ऐसी जाज़्बे नज़र बनानी है कि जिससे जब कोई मुलाकात करे तो वाकई वो कहे कि इसको याद है कि मकसद हयात हमारा क्या है यही है जी आज के प्रोग्राम का मकसद भी पैगाम भी और सबका पैगाम जो होता है सबके लिए होता है मैंने सबकी जो है फीडबैक भी आपके सामने शेयर की कि सिर्फ मेरा ही नुक्ता नजर नहीं है ये हमसे रिलेटेड जितने भी प्रोग्राम सुनने वाले सामीन इकराम उन सबका नुक्ता नजर क्या रहा और ऑनेस्टली स्पीकिंग कि मुझे खुद भी जब इतनी बावकार शख्सियात के साथ प्रोग्राम करने का मौका मिलता
ہے تو مجھے بڑا لطف بھی آتا ہے پروگرام کرنے کا. آئی ریئلی انجوائے دا پروگرام کے, اور وہ ویسے بھی میں نے ایک چل رہی تھی ویڈیو جس میں بتا رہے تھے کہ اگر آپ کو اپنے کام کرنے کی جگہ سے محبت نہیں ہے تو وہ پھر آپ کا وہاں پہ ٹائم جو ہے نا وہ ویسٹ کرنا ہے آپ کا, کوئی پھر جو ٹائم جو ہے نا, اگر آپ کو اپنے کام سے اپنے کام کرنے کی جگہ سے محبت ہونی چاہیے. ہمیں پتہ ہونا چاہیے کہ ہمارا ایم آف لائف کیا ہے, ہمارا مقصدیت حیات جو ہے, اور ان کو پازیٹیو سینس میں ہم نے کیسے لینا ہے, کیسے رکھنا ہے اپنے آپ کو پازیٹیوٹی میں. اور نیگیٹیوٹی جو ہے آنیسٹلی اتنی تیزی سے سم ٹائم جو ہے وہ سرکل کرتی ہے کہ پھر وہ ڈپریشن انگزائٹی کو جو ہے وہ ذریعہ بنتے ہیں. ایسے ماحول کو ہم نے کنٹرولیبل جسے کہتے ہیں بیئریبل کیسے رکھنا ہے, یہ میں بہت حد تک اپنے سمیت ہم کا میں سیگا استعمال کرتی ہوں. یہ نہیں او تو ادھاں, او انہیں ادھاں کیتا, اے ادھاں کر رہے آ, او ادھاں کر رہے آ, او ایس ہر جی معاشرے وچ اچھے نہیں ہوں دے یا برے نہیں. یہ بات کو کور کرنے کی کوشش کرنا دس اینڈ دیٹ سے مبرہ ہو کہ ہم سب اس میں, ہم میں خود بھی شامل ہوں, سبھی اس میں آ جاتے ہیں, سبھی کی یہ مشترکہ کوششوں سے ایک اچھا جیون جو ہے وہ تشکیل دیتا ہے. اور اس اچھے جیون کی تشکیل میں ہم نے اپنے رول کو بڑی ہی خندہ پیشانی سے بہت خوبصورتی سے ادا کرنا ہے. یہ تو میں باتیں پروگرام کی نسبت سے کر رہی ہوں, ویسے دیکھا جائے واقعی انسان جس جگہ پہ کام کر رہا ہوتا ہے اس کا امپیکٹ ضرور اس کی پرسنالٹی پہ پڑتا ہے, ضرور پڑتا ہے. اس میں میرے لیے اسلامی حوالہ جات بھی بہت ہے. پھر آپ کہیں گے اسلامیات میں پھر آپ ادھر کو چل نکلی ہیں, تو انشاءاللہ سم ادر ٹائم ضرور. وہ بہت ہی خوبصورت, میں تو اکثر ہی پھر اپنے جو پروگرامز ہوتے ہیں میرے فرائیڈے کے, اس میں ماشاءاللہ وہ خوبصورت جو کوڈ کرتی ہوں ورڈنگ اور خوبصورت سینٹنسز ہماری اسلامی ہسٹری کی پرسنالٹیز کا. تو بات یہی ہے کہ میں خود بھی اس بات سے سہمند جسے کہتی ہوں ایگری کرتی ہوں کہ واقعی آپ جس جگہ پہ کام کر رہے ہوتے ہیں اس کا عکس آپ کی پرسنالٹی پہ جھلکتا ہے. تو ایک یہی نا کہ پھر بات میں جو کرتی ہوتی ہوں کہ اچھائی دوسروں کے لیے ہم جب بوتے ہیں تو اس کا پھل اپنے گھر میں جب دیکھتے ہیں خوشی سے آنسو نکل آتے ہیں کہ میں نے ہمیشہ اچھائی پھیلانے کی کوشش کی اور میرے رب نے مجھے تشنا لب نہیں رکھا, مجھے محروم نہیں رکھا, اور ضرور اس کا اچھائی کا صلہ مل جاتا ہے. کہتے ہیں نا کہ نیکی کی عمر بڑی لمبی ہوتی ہے, بہت لمبی ہوتی ہے. بھلائی, انسانیت, اور لوگوں کا جی دیکھنا ججمنٹ کرنی کہ یہ تو بس اگر ہم ہمبل ہیں, میں نے وہ بہت دفعہ یہ بات ڈسکس ہوئی ہے, ہمبل سے کیا مراد آپ لیتے ہیں کہ اپنی پرسنالٹی کو بالکل ڈیمیج نہیں کرنا ہوتا یا ان کو اگنور نہیں کرنا ہوتا. ہماری پرسنالٹی وہی رہتی ہے لیکن ہمارے آئیڈیاز, ہماری سوچ, دوسروں سے رویے جو ہے وہ بڑے ہمبل ہو جانے چاہیے. وہ جب ہمبل ہوں گے ایک بات کو آپ بڑے خوبصورت انداز سے, تلخ بات کو بھی خوبصورت انداز میں کہہ دیں گے تو دوسرا ضرور سنے گا, لیکن ایک اچھی بات کو بھی آپ تلخ لہجے میں کریں گے تو کوئی ہماری بات نہیں سنے گا. میں اس چیز کو بہت زیادہ محسوس کرتی ہوں

0: के नाम करेंगे। चलते हैं, मुलाकात करते हैं नवीद साहब से। अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम रहमतुल्लाहि रहमतुल्लाहि रब्बिल आलमीन
0: व बरकातहू वअला इबादिल्लाहि सालिहीन। कैसे हैं सरकार?
1: अल्लाह का शुक्र है। आप सुनाइए रिफत भाई, सब खैरियत है?
0: अल्लाह का बड़ा करम फजल है, जितना शुक्र अदा किया जाए कम है।
1: शुक्र चाहिए जी। और तमाम दोस्तों को सलाम। शकील भाई और अयूब भाई से माजरत, उनका गीत मेरी वजह से थोड़ा तखीर का शिकार होगा। और मजीद साहब है, अपने मजीद भाई हैं, मजीद परदेसी साहब, महबूब भाई हैं, तमाम दोस्तों को मेरा प्यार भरा सलाम। और वो मुझे गीत क्या याद आ गया, अभी आपने अपना शकील भाई की फरमाइश पे चलाया ना गीत शमा।
0: हाँ, बहुत खूबसूरत इंतखाब।
1: मुझे मुझे शकील बदायूनी साहब का लिखा हुआ अमर मूवी का नुशाद की मौसीकी में ना मिलता गम तो बर्बादी के अफसाने कहाँ जाते, अगर दुनिया चमन होती तो वीराने कहाँ जाते। बहुत खूबसूरत,
0: ये भी अमर गीतों में है भाई, बहुत खूबसूरत गीत है,
1: बहुत खूबसूरत गीत है। तो चंदशाद तारिक कमर साहब के आपकी जान से
0: अता कीजिए। बिस्मिल्लाह।
1: लिखते हैं कि पाँव जब हो गए पत्थर तो सदा दी उसने, पाँव जब हो गए पत्थर तो सदा दी उसने, फैसला करने में खुद देर लगा दी उसने।
0: वाह वाह वाह वाह, फैसला करने में कुछ देर लगा दी उसने, भाई वाह। अता कीजिए मतलब।
1: पाँव जब हो गए पत्थर तो सदा दी उसने, फैसला करने में खुद देर लगा दी उसने, और अब जो आंखों में धुआं है तो शिकायत कैसी,
0: अब जो आंखों में धुआं है तो शिकायत कैसी।
1: यार खुद ही तो चिरागों को हवा दी उसने।
0: वाह वाह वाह वाह वाह वाह वाह वाह, आता कीजिए।
1: अब जो आंखों में धुआं है तो शिकायत कैसी, यार खुद ही तो चिरागों को हवा दी उसने। सुनिएगा कि ये अलग बात कि वो मेरा खरीदार नहीं,
0: ये अलग बात कि वो मेरा खरीदार नहीं।
1: हाँ जी, आके बाजार की रौनक तो बढ़ा दी उसने।
0: वाह वाह वाह वाह वाह वाह वाह वाह वाह, क्या बात है, आप अता कीजिए।
1: ये अलग बात कि वो मेरा खरीदार नहीं, अरे आके बाजार की रौनक तो बढ़ा दी उसने।
0: वाह वाह वाह वाह,
1: और कोई शिकवा न शिकायत न वजाहत कोई, कोई शिकवा न शिकायत न वजाहत कोई, मेज से बस मेरी तस्वीर
0: हटा दी उसने। क्या सादगी है, वाह वाह वाह वाह, आता कीजिए।
1: कोई शिकवा न शिकायत न वजाहत कोई, मेज से बस मेरी तस्वीर हटा दी उसने।
0: वाह वाह वाह वाह,
1: और रात जंजीर की आवाज जो कुछ तेज हुई, सुबह दीवार पे दीवार उठा दी उसने।
0: वाह वाह वाह, क्या इंतखाब है, सुबह दीवार पे दीवार
1: उठा दी उसने। शुक्रिया। और सिर्फ एक राह अलग थी वो मेरे इश्क की राह,
0: सिर्फ एक राह अलग थी वो मेरे इश्क की राह,
1: और वो राह भी दुनिया से मिला दी उसने।
0: वाह वाह वाह वाह वाह वाह वाह वाह,
1: सिर्फ एक राह अलग थी वो मेरे इश्क की राह, और वो राह भी दुनिया से मिला दी। और मस्ता लिखते तारिक कमर के, मेरे हमरा जरा देर को चल कर तारिक, मेरे हमरा जरा देर को चल कर तारिक, और कुछ वक्त की रफ्तार
0: बढ़ा दी। अता कीजिए मख्ता, बहुत जानदार मख्ता है।
1: मेरे हमरा जरा देर को चल कर तारिक, और कुछ वक्त की रफ्तार
0: बढ़ा दी। वाह वाह वाह वाह भाई, क्या इंतजार
1: शेर है ना जी के, और फिर वक्त की रफ्तार बढ़ा दी उसने। मुझे वो शेर अब मुकम्मल याद नहीं है, लेकिन ये मिसरा कहीं और भी इस्तेमाल हुआ। खैर, चंद अशार हमीदा शाहीन साहब किया, अगर वो मोहलत है।
0: जी जी, अभी है टाइम, बता दीजिए।
1: जरा सा शहर था अगर खैर से निकल, जरा सा शर था, जरा सा शर था अगर खैर से निकल जाता, ताल्लुकात का मफहूम ही बदल जाता,
0: ताल्लुकात का मफहूम ही बदल जाता। क्या बात है, क्या बात है।
1: शुक्रिया। जरा सा शर था अगर खैर से निकल जाता,
0: शर खैर, क्या बात है, क्या खूबसूरत बात है।
1: हाँ जी, ताल्लुकात का मफहूम ही बदल
0: जाता,
1: کوئی سنہری کرن روز ہم بنا لیتے، کوئی سنہری کرن روز ہم بنا لیتے، یہ برف ہوتا ہوا شہر کچھ پگھل جاتا.
0: کیا بات ہے، یہ برف ہوتا ہوا، کیا حسین تجویز ہے.
1: یہ
0: برف ہوتا ہوا شہر کچھ پگھل جاتا.
1: اور شیر سنی تھا کہ کسی شجر پہ محبت سے ہاتھ رکھ دیتے، کسی شجر پہ محبت سے ہاتھ رکھ دیتے تو گھونسلوں پہ مسلط عذاب ٹل جاتا،
0: ٹل جاتا.
1: اور تنے سے ٹیک لگائے مناتے شام وفا، تنے سے ٹیک لگائے مناتے شام وفا تو رات رات میں سارا درخت پھل جاتا.
0: واہ واہ واہ واہ، کیا بات ہے بھائی، کیا بات ہے بھائی، کیا انتخاب ہے. واہ واہ واہ واہ،
1: شکریہ.
0: تو رات رات میں
1: تنے سے ٹیک لگاتے لگائے مناتے شام وفا تو رات رات میں سارا درخت پھل جاتا، اور میں سبز بیل کی مانند پھیلتی ہر سو، سفید اونچے ستونوں پہ میرا بل جاتا.
0: واہ واہ واہ واہ واہ واہ واہ واہ،
1: شکریہ. تیرے نفیس امامے کے پیچ یوں کھلتے،
0: کیا انوکھی تجویز ہے، تیرے نفیس امامے کے پیچ یوں کھلتے
1: کھلتے مسافروں کے لیے صاحبہ میں ڈھل جاتا.
0: کیا بات ہے، کیا بات ہے، کیا انوکھا خیال ہے بھائی. واہ واہ واہ واہ واہ واہ واہ واہ، عطا کیجیے.
1: تیرے نفیس امامے کے پیچ یوں کھلتے مسافروں کے لیے صاحبہ میں ڈھل جاتا.
0: کیا بات ہے، کیا خوبصورت،
1: کیا وامی شیر. کپاس چنتی ہوئی عورتیں سکھی ہوتی،
0: کپاس چنتی ہوئی عورتیں سکھی ہوتی،
1: جہاں جہاں پہ زمین ہے کساں کا حل جاتا.
0: واہ واہ واہ واہ، جہاں جہاں پہ زمین ہے، کیا بات ہے، بہت خوبصورت منظر کشی ہے صاحب. واہ واہ واہ واہ واہ واہ واہ واہ، عطا کیجیے.
1: کپاس چنتی ہوئی عورتیں سکھی ہوتی،
0: سکھی ہوتی،
1: جہاں جہاں پہ زمین ہے کساں کا حل جاتا،
0: حل جاتا،
1: اور گھروں میں پھیلتی جاتی محبتوں کی مہک.
0: آئے ہائے، گھروں میں پھیلتی جاتی محبتوں کی مہک،
1: مغائرت کا دھواں خود بخود نکل جاتا.
0: کیا سچا شعر ہے، عطا کیجیے، عطا کیجیے. واہ واہ واہ واہ،
1: گھروں میں پھیلتی جاتی محبتوں کی مہک، مغائرت کا دھواں خود بخود نکل جاتا.
0: واہ واہ واہ.
1: اور آخری شعر لکھتے ہیں کہ یہ ایک دوسرے، ہم ایک دوسرے کی بات رکھ لیا کرتے،
0: ہم ایک دوسرے کی بات رکھ لیا کرتے،
1: ہم ایک دوسرے کی بات رکھ لیا کرتے، یہ رکھ رکھاؤ سبھی فاصلے نگل جاتا.
0: آئے ہائے، آئے ہائے، یہ سچی بات، سچا شعر، عطا کیجیے.
1: ہم ایک دوسرے کی بات رکھ لیا کرتے، یہ رکھ رکھاؤ سبھی فاصلے نگل جاتا.
0: بے شک بے شک، اسی کی کمی ہے.
1: ذرا سا شر تھا اگر خیر سے نکل جاتا، تعلقات کا مفہوم ہی بدل جاتا.
0: واہ واہ واہ واہ بھائی، واہ واہ واہ واہ، جیتے رہیے. ہماری ڈھیر و دعائیں ہمیشہ آپ کے ساتھ ہیں نوید میاں.
1: آپ کی بڑی عنایت ہے،
0: اللہ آپ کو سلامت رکھے، صحت سے رکھے. اور آپ نے پتھر سے آغاز کیا تھا تو میرے ذہن میں ایک دم حضرت ساغر صدیقی کا ایک شعر آ گیا، وہ آپ کی نظر کر رہا ہوں. کہ پھول چاہے تھے مگر ہاتھ میں آئے پتھر،
1: آئے
0: پھول چاہے تھے مگر ہاتھ میں آئے پتھر، ہم نے آغوش محبت میں سلائے پتھر.
1: آئے آئے،
0: بہت شکریہ آپ کی آمد کا، اللہ آپ کو خوش رکھے.
1: ساغر صدیقی کا شعر ہے، مقدر میں جو تلخی تھی وہ مر کر بھی نہیں نکلی، قبر کھودی گئی میری تو پتریلی زمین
0: نکلی. کیا بات ہے، کیا بات ہے، اللہ آپ کو سلامت رکھے اور صحت سے رکھے اور نظر بد سے بچائے.
1: بہت شکریہ
0: آپ کی آمد کا، بہت شکریہ.
1: اللہ حافظ،
0: اللہ حافظ میاں، اللہ حافظ. جیتے رہو، جیتے رہو. دوستو، اس قدر خوبصورت شخصیت کے مالک ہیں، ادب سے ان کا گہرا لگاؤ ان کے اچھے انسان ہونے کی نشانی ہے. ہر ایرا غیرا نتو خیرا ادب سے لگاؤ نہیں رکھتا ہے، جو نفیس شخصیت کے مالک لوگ ہوتے ہیں وہی ادب سے لگاؤ رکھتے ہیں، اور انہی میں سے ایک نوید میاں ہیں ہمارے، جو محبت اور چاہت کے ساتھ बावजूद बे इंतहा मसरूफियात के तशरीफ लाकर हमारे प्रोग्राम की इज्जत और तौकीर बढ़ाते हैं। जीते रहिए, अल्लाह आपको सलामत रखे, सेहत से रखे, अपने हिफ्ज़ अमान में रखे। और अब अय्यूब भाई, अय्यूब चौहान साहब आपका तोहफा लेकर हाजिर हैं। इसके बाद हम चलेंगे डंकास्टर सिटी, सिराज मुनीर साहब आपका तोहफा आपकी नजर करेंगे। चलते हैं पहले ओल्डम, अय्यूब भाई को बहुत इंतज़ार करवाया है मैंने। और ये यार गर्मी में कैसे आप खैर छोड़िए, बहुत ही खुले डुले होके बैठे हैं, पंखा चल रहा है और बस बड़ा इनाम मलबूसात हैं। अय्यूब पकड़े ना जाओ यार तुम, मुझे डर है।